0: हाम्रो चौतारी यो हो अकल्यान्डको रेडियोमा गुन्जिने नेपालीहरूको एकमात्र ढुकढुकी।
1: यसमा समावेश हुनेछन् नेपाली गीत संगीत, समसामयिक कुराकानी तथा संक्षिप्त नेपाली समाचार।
2: सुन्न नभुल्नु होला प्रत्येक शुक्रबार साँझ 6:50 प्लानेट एफएम 104.6 अथवा इन्टरनेटमा planetaudio.org.nz/hamrochautari।
3: I love Auckland.
4: I love Auckland.
5: I love Auckland.
6: I do like Auckland.
7: I love Auckland.
8: I love Auckland.
9: Good weather, good people, and I like it.
10: Loving Auckland. Our diverse city. planetaudio.org